तपाई सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 मा म प्रतिष्ठा. हामीले भर्खर सुन्यौं नेपाली पप संगीतमा 2000 दशकमा निकै नै लोकप्रिय सुगम पोखरेलको आवाजमा बाढुल्की. अबको पालो रहेको छ वाट्स अन क्यानबेरा सेगमेन्टको. यदि तपाई परिवार सहित बाहिर निस्किन चाहनुहुन्छ, नयाँ कला हेर्न चाहनुहुन्छ वा सप्ताहन्तमा केही मजा गर्न खोज्दै हुनुहुन्छ भने यो सेगमेन्ट तपाईँको लागि हो. अब हेरौँ क्यानबेरामा के हुँदैछ त. 28 अगस्तबाट 3 सेप्टेम्बरसम्म निकै धेरै कार्यक्रमहरू रहेका छन्. 28 अगस्तमा शुक्रबार क्यानबेरा निकै सक्रिय छ. सबैभन्दा पहिला क्यापिटल टु कोस्ट 100 किलोमिटर्स मल्टी स्टेज ट्रायल रन छ भने त्यही दिन दिउँसो 4 बजे सुरु हुँदैछ. दौड मन पराउनेहरूका लागि यो ठुलो अवसर रहेको छ. त्यसपछि बेल्कोनेन आर्ट सेन्टरमा 6 नयाँ प्रदर्शनीहरूको उद्घाटन रहेको छ. ह्याप्पी प्लेसेस, स्टोन एन्ड स्याडो, कन्टर्स लगायत. उद्घाटन कार्यक्रम साँझ 6-8 बजेसम्म रहेको छ. साथै फिल्म प्रेमीहरूका लागि एनएफएसएमा 2 क्लासिक फिल्म मिस्ट्री ट्रेन एन्ड नाइट अन अर्थ आज राति देखाइँदैछ. र सङ्गीत र नृत्य मन पराउनेहरूको लागि माइकल ज्याक्सन हिस्ट्री सो क्यानबेरा थिएटरमा साँझ 7:30 बजे रहेको छ भने शनिबारको दिन 29 अगस्तमा टप डग फिल्म फेस्टिभल एनएफएसएमा दिउँसो 2-4 बजेसम्म छ, जहाँ कुकुरहरूका साहसिक कथाहरूमा आधारित अन्तर्राष्ट्रिय फिल्महरू देखाइन गइरहेको छ भने गिनिन्डरी फेस्टिभलमा परिवारमै रमाइलो गर्न मिल्ने सामुदायिक उत्सव रहेको छ. लाइभ सङ्गीत, फ्री राइड्स, फेस पेन्टिङ, मार्केट स्टल सबै 2-7 बजेसम्म. साँझ लेक बर्ली ग्रिफिन वरिपरि असम 80s बाइक पार्टी हुँदैछ. 80 दशकको पोसाक लगाएर रमाइलो बाइक राइडहरू गरिँदैछ साँझ 7-9 बजे. त्यसै गरी नारबोन्डामा डिस्को रिभोल्युसन 7-11 बजेसम्म डिस्को नाइट हुन गइरहेको छ. र तपाईँहरूले छुटाउने नहुने यदि तपाईँहरूको साना बालबालिका छन् भने वुडन लाइब्रेरीमा नेपाली स्टोरी टाइम 11:15 बजेदेखि 1 घन्टाको समय हुनेछ. त्यसै गरी अब सन्डे कुरा गर्ने हो भने आइतबार बिहान पेरिस टु क्यानबेरा फ्रेन्च मार्केट भनेर चाहिँ सरोब्रेड पार्कमा हुन गइरहेको छ. फ्रान्सेली खाना, पेस्ट्री, पर्फ्युम, आर्टिजन सामान, जसमा चाहिँ 45 भन्दा बढी स्टलहरू रहेका छन् बिहान 9:30-3 बजेसम्म. त्यही भएर दिउँसोको समय खेर नफाली तपाईँ फ्रेन्च मार्केट जान सक्नुहुन्छ. साथसाथै फिस विकमा पिन्स एन्ड प्रोड्युस, स्थानीय उत्पादन, लाइभ सङ्गीत सहित आइतबार मार्केट चल्न गइरहेको छ 12-4 बजेसम्म दिउँसो. र मानुका ओभलमा AFLW राउन्ड 3 GWS जायन्ट्स वर्सेस पोर्टल एडिलेड खेल सुरु हुन गइरहेको छ त्यस दिन 12:35 बजे. अब त्यसै गरी 31 अगस्तदेखि 3 सेप्टेम्बरसम्म हेर्ने हो भने सप्ताहभरि बेल्कोनेन आर्ट सेन्टरका नयाँ प्रदर्शनीहरू खुला रहनेछन् 11 अक्टोबरसम्म. साथसाथै नेसनल ग्यालरीमा द स्टिच अप विभिङ ल्याब परिवारमै सहभागी हुन मिल्ने वर्कसपहरू 3 अक्टोबरसम्म चल्नेछन्. र क्यानबेरा ग्लास वर्कमा इन्ट्रो टु बिड मेकिङ हरेक हप्ता चल्न बिड मेकिङ कक्षाहरू चल्ने नै छन्. यी थिए 28-3 सेप्टेम्बरसम्म क्यानबेरामा हुने प्रमुख कार्यक्रमहरू. तपाईँलाई मनपर्ने गतिविधि छानेर परिवारसहित सहभागी हुन नबिर्सिनुहोस्. नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस् 2XXFM 98.3 म प्रतिष्ठा. अबको पालो रहेको छ अर्को गीतको. अब सुनाऊ इन्दिरा जोशीको मायाको रेडियो.

0: मायाको रेडियो इन्दिरा जोशीको आवाजमा हामीले भर्खर सुन्यौँ. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्रै 2XXFM 98.3 पिपल पावर्ड रेडियोमा म प्रतिष्ठा. आजको नेप्लिज भोइस अफ क्यानबेरामा अबको पालो रहेको छ इन्टरभ्यू सेगमेन्टको. आज हामी मानसिक स्वास्थ्य बारे एक विशेषज्ञको महत्वपूर्ण विचार सुन्नेछौँ. दक्षिण एसिया र अस्ट्रेलियामा 15 वर्षभन्दा बढी समयदेखि मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका सफर विक्रम अधिकारीसँग हामीले केही महत्वपूर्ण प्रश्न गरेका थियौँ. हामीले उहाँलाई सोधेका थियौँ मानसिक स्वास्थ्यमा आफूले कहिले सहयोग लिनुपर्छ, कुन बेला अब सपोर्ट चाहिन्छ है त भनेर बुझ्ने. अब सुन्नुहोस् सफरजीले यस प्रश्नमा के भन्नुभयो.
1: भनौँ न, अब कसरी थाहा पाउने त मलाई मेन्टल हेल्थ इस्युज छ, अथवा चाहिँ मैले चाहिँ अब दिस इज द टाइम, अब यो टाइममा चाहिँ मैले सपोर्ट सिक गर्नु पर्यो भनेर आफूलाई मान्छेले कसरी आइडेन्टिफाई गर्छ. किनभने धेरैजना नेप्लिज कम्युनिटीमा मैले कतिपयसँग कुरा गर्दाखेरि चाहिँ के बुझ्छु भने, अब तनाव हो, योगा गरौँ होइन, अनि त्यसपछि पानी खाऊँ होइन, हाम्रो मेन भनेको पानीले धेरै निको हुन्छ भन्ने एउटा सजेसन आउँछ, अनि अर्को चाहिँ साथीभाइ यसो भेटघाट गरौँ भन्ने. त्यो तिनवटा सजेसन चाहिँ एकदमै छिटो मान्छेले दिमागमा आउँछ होइन. त्यो भएर अब कसरी कुन स्टेजमा चाहिँ हेल्प चाहिँ सिक गर्ने त हामीले.
2: त्यो तिनटै कुरा इम्पोर्टेन्ट पनि छ होइन, काम गर्छ पनि त्यसले तर केही हदसम्म गर्छ होइन. तर अब पुरै चाहिँ होइन प्रोफेसनल रूपमै हेल्प चाहियो भने त अब त्यहाँभन्दा त माथि जानुपर्छ, माथिल्लो स्टेजहरूमा. अब हामीले भनौँ न साइन एन्ड सिम्टम्स लक्षणहरूको कुरा गर्दाखेरि कस्तो हुन्छ नि, म एउटा उसबाट भन्न चाहन्छु होइन. अब डिप्रेसनहरूको त हामी कतिजनाहरूले थाहा पनि छ, लाइफको कुनै न कुनै अवस्थाबाट हामीले कुनै न कुनै डिप्रेसिभ फर्म अथवा डिप्रेसिभ एपिसोडबाट धेरैजनाहरू गुज्रेको हुन सक्नुहुन्छ होइन. अर्को एउटा मैले महत्त्वपूर्ण कुरा देखिरहेको के छ भने, अर्को चाहिँ हाम्रो यो चाहिँ साइकोटिक इलनेसेसहरू जुन छ नि त्यसको बारेमा पनि एकदम इम्पोर्टेन्ट के छ भने, कतिजनालाई चाहिँ पहिल्यै आफ्नो जीवनको सुरुवाती क्षणदेखि नै होइन टिनेज अर्ली टिनेजर हुँदादेखि नै उनीहरूलाई प्रोडोर्मल फेज भन्छ, लुकेर बसेको सुसुप्त अवस्थामा अलिअलि साइकोटिक सिम्टम्सहरू हुन्छ, त्यो देखिँदैन नर्मली है आफ्नो समाजमा बस्दाखेरि होइन, आफ्नो घरमा चाहिँ घरायसी वातावरणमा बस्दाखेरि, आफ्नो मजाले नेपालमा बसेर अथवा परिवारसँग बसेर यहीँ पनि होइन गर्दाखेरि त्यो लुकेरै बसिरहन्छ, किनकि तनाव हुन्छ तर धेरै माथि पुगिसकेका हुँदैन. जब अनि बिस्तारै एक्लै बस्न थालिन्छ, एक्लै समय व्यतीत हुन थाल्छ, त्यसपछि बिस्तारै बिस्तारै त्यो चाहिँ लक्षणहरू बिस्तारै चाहिँ माथि सर्फेसमा आउँदै जाने हुन्छ, अनि त्यसको चाहिँ मान्छेहरूले चाहिँ बिस्तारै अब आफूलाई चाहिँ अलिकति अलग्गै राख्ने अरूबाट होइन, कति कुराहरू डिप्रेसनसँग पनि मिल्दै जान्छ क्या, अलग्गै राख्ने अरूसँग, आफू अरूसँग चाहिँ घुलमिल नहुने, एक्लै बस्न चाहने होइन, अनि त्यसपछि आफ्नो मुडहरू पनि एकदमै चाहिँ लो हुँदै जाने, बिस्तारै बिस्तारै मुडहरू माथि जानै नसक्ने त्योहरू भयो, त्यो साइकोटिक इलनेसेसहरूमा चाहिँ, साइकोटिक इस्युजहरूमा चाहिँ त्यो हुन्छ. अनि डिप्रेसिभ फिचर्सहरूमा चाहिँ अब कस्तो हुन्छ भने, बिस्तारै बिस्तारै आफूलाई एनिडोनिया हुन्छ नि कि, आफूलाई मन लागिरहेको कुरा क्या, गीत सुन्न मन लाग्थ्यो होला कहीँ गरेर चाहिँ होइन, कार्यक्रममा भाग लिन, डान्स गर्न होइन, मुभी हेर्न जान, अनि त्यसपछि अब चाहिँ साथीहरूसँग घुम्न जान ओर्न सबै कुराहरू गर्न मन लाग्थ्यो, बिस्तारै चाहिँ कट अफ हुँदै जान्छ क्या. त्यहाँ एनिडोनियामा चाहिँ त्यो मजै आउँदैन क्या, त्यो लाइफबाट चाहिँ त्यो जुन चाहिँ एउटा फ्याक्टर थियो नि जसले चाहिँ आफूलाई ड्राइभ दिन्थ्यो नि, अलिकति ऊ दिन्छ नि, किक दिन्थ्यो नि, त्यो बिस्तारै बिस्तारै सुक्दै जान्छ क्या, हराउँदै हराउँदै हराउँदै हराउँदै यस्तो स्थितिमा जान्छ कि त्यो केबाट नि रमाइलो लिनै सक्दैन क्या मान्छेले. अनि त्यसपछि बिस्तारै सब्सटेन्सहरू युज गर्दा, सब्सटेन्स अब जाँड्रक्सी होइन, तिनीहरू चाहिँ अब सब्सटेन्सहरू युज गर्न थाल्ने, अब ड्रग्स नै भनौँ तिनीहरू युज गर्न थाल्ने, किनभने मोटिभेसनको लागि क्या, किनभने आइरहेकै छैन केही गरे नि, त्यो गर्दा नि हुँदैन, फेरि त्यसले अलग्गै ल्याउने अर्को समस्या छ. हो त्यो समस्याहरू धेरै छ. बिलैमा चाहिँ पहिचान आफैलाई थाहा हुन्छ सबभन्दा पहिला सुरु होइन, मेन्टल हेल्थ अथवा साइकियाट्रीमा भनौँ, सबै कुरा आफैले भनेर हुने थाहा हुने हो डक्टरहरूलाई पनि होइन, कति कुरा बाहिर देखेर पनि थाहा हुन्छ एपिरियन्सहरूबाट उसबाट, तर धेरै कुरा आफूले भन्नुपर्छ, आफूले बुझ्नुपर्छ, सहयोग लिन हिचकिचाउनु हुँदैन मेनली त्यही हो.
0: सफरजीको विचार सुन्दा एउटा कुरा स्पष्ट हुन्छ, मानसिक स्वास्थ्य हाम्रो दैनिक जीवनको हिस्सा हो र सहयोग लिनु कमजोरी होइन सजगता हो. हामी सबैले कहिलेकाहीँ थकान, तनाव होइन, अब एक्लोपन वा भावनात्मक बोझ महसुस गर्छौँ, त्यसलाई समयमै चिनेर विश्वासिलो व्यक्ति वा सेवा प्रदायकसँग कुरा गर्नु नै सही कदम हो. सफर विक्रम अधिकारी जस्ता अनुभवी विशेषज्ञहरूले दिएको मार्गदर्शनले हाम्रो समुदायलाई अझै सुरक्षित, खुला र सहयोगी बनाउन मद्दत पक्कै गर्नेछ उहाँलाई धन्यवाद आजको कार्यक्रममा समय दिनुभएकोमा अब हामी नेप्लिज भोइस अफ क्यानबेरालाई अघि बढाउँदै अब लागौँ अर्को गीततर्फ आजको अर्को गीत रहेको छ प्रकाश सपुतको सकम्बरी इन्जोय दिस सङ्ग

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 आज नेप्लिज भोइस अफ क्यानबेराबाट बिदा लिने समय भइसकेको छ। नेप्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग लिन्छु। अर्को हप्ता यही दिन यही समय बिहिबार साँझ 8 बजे रमाइला गीत र कुराकानी सहित पुनः भेट्नेछौँ 98.3 XXXFM। शुभरात्रि। जाँदा जाँदै विपुल छेत्रीको आवाजमा इन्जोय दिस सङ।